हे परमात्मा अकाल पुरख मैं तेरे दर तो आरता करके ए दात मंगदा हां दाल सीधा मांगो कियो। दाल तुसी सारे जानदे हो जिन्हों दाल ते रोटी दा संसार दुनिया दा सब तो वड्डा है। कहिंदे ने दाल ते सीधा कहिंदे ने आटे नूं, दाल सीधा मांगो कियो, हे परमात्मा क्यों भी दे। हुण इह जे तीन चीजां तू मैनू दे दे हमरा खुशी करे नित जीओ, मेरा मन बड़ी खुशी नाल तेरी भगती करेगा। साध संगत इह ते बिल्कुल सियाणी गल है, ओ जिहदे घर खाण नूं ना होवे उहनूं भगती कित्थे सुझदी है, उहदा मन कुड़दा रहिंदा है। कहिंदा हे परमात्मा एवें संसार विच भेज दित्ता ही, खाण नूं ते दित्ता कुछ नहीं, जे कुछ खाण नूं देवे तो तेरी भगती करा, हुण खाण नूं ते लभदा नहीं तेरी भगती की करा। इसलिए भगत धन्ना जी कहिंदे ने हे मालक तेरी भगती भी तां होवेगी मैनूं ए चीजां दे, दाल सीधा मांगो कियो हमरा खुशी करे, मेरा मन बड़ी खुशी नाल तेरी भगती करेगा। हुण भगत जी कहिंदे ने इत्थे ही बस नहीं, हे परमात्मा कुछ मंगा होर भी ने। पनिया छात्र निका अनाज मंगो सब सीका, पनिया दा पाव है पैर, हे मेरे परमात्मा मैनू पैरां दी जुत्ती बड़ी आला चाहीदी है। पनिया छादर निका, हुण छादर कहिंदे ने तन दे कपड़िआं नूं, पैरां दी जुत्ती अच्छी होवे, तन ते कपड़ा अच्छा होवे, सिर ते पग सोहणी होवे, ते वेखण वाला भी कहिंदा है भी बहुत अच्छी पर्सनैलिटी विच आया है, क्योंकि अड़ दी दुनिया दी निगाह सिर तो लैके पैरां तक जांदी है। ते भगत कहिंदा हे परमात्मा जिहड़ा मैनू वेखे ओ मैनू वेखदिआं तेनू याद करे, मैनू वेखदिआं तेनू याद करे। जे परमात्मा दा भगत ऐसा है ते परमात्मा कि पनिया छादन नीका अनाज मंगो सत सीका, पैरां दी जुत्थी अच्छी होवे, तन दे कपड़े अच्छे होण, ते अनाज सोहनी धरती वाई दा मैनू चाहिदा है, अनाज भी इहो जिहा ना होवे, अच्छी धरती वाई दा। अनाज मंगो सत सीका, फिर कहिंदे ने गऊ भैंस मंगो लावेरी इक ताजन तुरी चंगेरी, हे मेरे मालक इक गऊ चाहीदी है, इक भैंस चाहीदी। पर सजल सुरी सजल सुई हुई कहने एहो जी मैनू दे देवे, गऊ भैंस मंगो लवेरी एक ताजन तुरी चंगेरी। तुरी कहने अरबी घोड़ी, तेरे भगत नू घोड़ी भी चाहिए है असवारी वास्ते। बस हुण इंज समझ लो उस वेले घोड़ियां सन, इस वेले है मोटरां कारां, कितने कितनिया महंगिया कितने कितने नाम ने उन्होंने जिहड़े गिणे नहीं जाने। पर उस वक्त अरबी घोड़ी सब तो आला गिणी जाती सी, गऊ भैंस मंगो लवेरी एक ताजन तुरी चंगेरी। अंत विच कहिंदे ने हे परमात्मा आ डिमांड ध्यान नाल सुनी, कर की केहन चंगी जन तन्ना लेवे मंगी। भगत ने परमात्मा नूं आरती करके खुश कर लिया, इंज कह लो भगती करके खुश कर लिया। जदों हुण परमात्मा खुश है, परमात्मा कहिंदा भगता जो मंगी जाएगा दई जावांगा, क्योंकि उन्हें अपने वस विच कर लिया। कहिंदे ने हुण जिहड़ी डिमांड अज सामने रखी कि अंत विच मैनूं घरवाली चंगी चाहीदी है, क्योंकि घरवाली दा बहुत साथ हुंदा भगती विच। जे घरवाली ना चाहे ते खिमा करना भगती बहुत औखी है, बहुत कठिन है। यह जिन्हें भी भगत धन श्री गुरु ग्रंथ साहिब विच बैठे ने उन्हां दियां घरवालियां दा साथ है, क्योंकि घरों साथ होना जरूरी है। इसलिए घर की गहन चंगी जन तन्ना देवे मंगी, तन्ने ने मंग के लई। हुण अगे चलिए, भगत कबीर जी इस आरती नूं कहिंदे हुए कह रहे ने कि हे परमात्मा मैं तेरी आरती इसे लई कीती है कि मैं भी ग्रस्ती हां, मैं भी बाल बच्चरदार हां, मैनू भी कुछ चाहिए। हुण परमात्मा कोलों की मंगे है, भगत कबीर जी बड़ा सुंदर कहिंदे ने, आओ सरवण करिए।
سورٹ بھوکھے بھگت نہ کیجے یہ مالا اپنی لیجے. بھگت جی نے گل بڑے کمال دی رہو کی کہندے نے اے پرماتما اکال پرخ آلا پھان اپنی مالا بھوکھیا تو بھگتی نہیں ہوندی کیونکہ من رجا ہوئے تن رجا ہوئے بھگتی بھی پھیر ہی ہوندی ہے. بھوکھے تو بھگتی نہیں ہوندی پھڑ لے اپنی مالا میں نہیں تیری بھگتی کر سکتا. سورٹ بھوکھے بھگت نہ کیجے یہ مالا اپنی لیجے پڑ مالا. پر کہتے نہیں میری مانگ کیسی ہے ہاں مانگو سنتن رہنا میں نہ ہی کسی کا دینا. کہتے نہیں میں تیرے کو مانگنا سنتان دے چلنا دی دور اے میرے مستک تے لگ دی رہا ہے ہاں مانگو سنتن رہنا پر نال میں بھی کہنا میں نہ ہی کسی کا دینا میں کسی کا دینا نہ ہوئے. کئی بار ہوندا ہے کہ بندہ بھگتی تے بیٹھا ہوندا ہے لین والا بوئے تے آ کھلوندا ہے وہ باہر بوا کھڑکا رہا ہوندا ہے کھول پئی بوا میرا دینا مینوں دے کہندا ہن کتھے من لگدا ہے نہیں لگدا میں نہیں کسی کا دینا میں کسی دا دیندار نہ ہوواں کسی دا دینا نہ ہووے. پھر کہندے نہیں ہے پرماتما یہ کیویں ہو سکدا ہے ایسی گل کیویں بن سکدی ہے ماں دو کیسی بنے تم سنگے اپن دے ہو تو لیو منگے. ماں دو کہنے نے ہے مایا دے مالک ہے ماں دو اکال پرکھ کیسی بنے تم سنگے اے تیری میری بن کیویں آ سکدی ہے تیرا میرا سنگ کیویں رل سکدا ہے. ہن سنگ کس لئی کرنا ہے آپ نہ دیو تو لیو منگے. جے پرماتما تو مینو نہ دےویں تے تیرا میرا اینا پیار ہونا چاہیے تیرا میرا اینا سنگ ہونا چاہیے جے تو نہ نہیں دےویں میں آپے منگ کے لے لوں. اس لیے بھائی آؤ اے ہے پرماتما دی آرتی اونوں بندگی کر کے رضا لو او نہیں نہ دیندا آپ منگ لو کیونکہ ساڈا او دا سبند پیو پتر دا ہے. پتر نے کدی پتا کولو منگل لئی گریس نہیں کیتا پتنی نے پتی کولو منگن لئی کدی گریز نہیں کیتا حق نال منگ دے نے کہ اے پرماتما میرا تیرے تے حق ہے کیونکہ میں تیرا پتر. اس لئی آؤ پہلے حق بنائیے پھر منگنا شروع کریے. ہن بھگت جی کہندے نے میں کی منگ رہے ہاں